कार्यक्रम यसरी नै थियो। जसस्विनी नायक एवं ह्युमन सागर गाइथिबा गीतटी टिके खरा टिके छाइ कथाचित्र रो देवीदत्त महांतिंक गीत रचनाको संगीतले सजाइछन्ति विश्वस्वरूप महापात्र। कथाचित्र टिके खरा टिके छाई